0: 2500. It's 437-425-2500. Icon Event Space.
1: News के लिए हमें दावतिया है टीम भट्टी रियल स्टेट. For all your real estate needs, call तलहा भट्टी 647-295-7861. 647-295-7861.
2: Assalamualaikum, आप सुन रहे हैं रेडियो पाकिस्तान टोरंटो. खबरों की तफसील लेकर बिलाल जमान आपकी खिदमत में हाजिर है. पीटीआई से बहनों समेत दीगर की मुलाकात और जाती मुआलजीन तक रसाई के केस में सुप्रीम कोर्ट ने इमरान खान को आइंदा समाअत तक इस्लामाबाद के अलशिफा हस्पताल मुंतकिल करने, जबकि उनकी बहन उज़्मा खान और साथी मौलिज डॉक्टर फैसल सुल्तान से मुलाकात करवाने का हुक्म दे दिया. सेक्रेटरी जनरल पीटीआई सलमान अकरम राजा और पार्लियामानी सेक्रेटरी शाहिद खटक ने अस्पताल के बाहर सियासी सरगर्मी में
3: टोरंटो 360 टीवी आपका अपना 24/7 चैनल. तमाम आईपीटीवी बॉक्सेस, जादू बोल, शावा और जूम बॉक्स पर पाकिस्तानी या उर्दू सेक्शन में देखिए. टोरंटो बेस्ड पाकिस्तानी चैनल्स में सबसे ज्यादा देखा जाने वाला चैनल. सुबह अजान फजर के बाद एक पारे की तिलावत उर्दू तर्जमे के साथ, इस्लामिक सेगमेंट, करंट अफेयर्स के प्रोग्राम, सोशल इश्यूज, एजुकेशन और इंटरटेनमेंट के साथ साथ कॉमेडी प्रोग्राम भी. हर रात 8 और 10 बजे टोरंटो 360 स्पेशल प्रेजेंटेशन. पाकिस्तानी फीचर फिल्म रात 11 और दिन 1 बजे. शहर में होने वाली तकरीबात की कवरेज और बहुत कुछ. टोरंटो 360 टीवी, पाकिस्तान की पहचान. आपका अपना 24/7 चैनल टोरंटो 360 टीवी. आपकी आवाज आपके अंदाज में.
0: रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम. सम टाइम कुछ टेक्निकल ग्लिचेस आ जाते हैं जिसकी वजह से ये दरमियान में रुक गई न्यूज, तो आपको दोबारा जनाब आपके लिए न्यूज जो है वो पेश कर रहे हैं. आइए सुनते हैं.
2: रेडियो पाकिस्तान टोरंटो खबरों की तफसील लेकर बिलाल जमान आपकी खिदमत में हाजिर है. पीटीआई से बहनों समेत दीगर की मुलाकात और जाती मुआलजीन तक रसाई के केस में सुप्रीम कोर्ट ने इमरान खान को आइंदा समाअत तक इस्लामाबाद के अलशिफा हस्पताल मुंतकिल करने, जबकि उनकी बहन उज़्मा खान और साथी मौलिज डॉक्टर फैसल सुल्तान से मुलाकात करवाने का हुक्म दे दिया. सेक्रेटरी जनरल पीटीआई सलमान अकरम राजा और पार्लियामानी सेक्रेटरी शाहिद खटक ने अस्पताल के बाहर सियासी सरगर्मी ना करने की यकीन दहानी करवाई. जस्टिस शाहिद वहीद ने पूछा कि अस्पताल में इलाज का खर्च कौन उठाएगा. वकील अजीज भंडारी ने जवाब दिया कि इलाज हम खुद करवाएंगे. सुप्रीम कोर्ट ने हुक्म दिया कि अस्पताल के बाहर किसी किस्म की सियासी सरगर्मी ना हो. अस्पताल में दूसरे मरीज भी होते हैं, अस्पताल के दीगर मरीज मुतासिर नहीं होने चाहिए. अस्पताल के बाहर मीडिया टॉक या प्रेस कॉन्फ्रेंस ना की जाए. अस्पताल के बाहर किसी किस्म की सियासत ना करें. जस्टिस नईम अख्तर अफगान ने हदायत दी कि इमरान खान की मेडिकल रिपोर्ट को मुकम्मल तौर पर खुफिया रखा जाए. जिस पर सलमान अकरम राजा ने कहा कि हम यकीन दहानी करवाते हैं कि मेडिकल रिपोर्ट मुकम्मल तौर पर खुफिया रहेगी. एडिशनल अटॉर्नी जनरल आमिर रहमान ने ऑर्डर की मुखालफत करते हुए कहा कि हमें नोटिस जारी नहीं किया गया और बानी को फौरी तौर पर अस्पताल मुंतकिल नहीं किया जा सकता. अदालत उस्माने रिमार्क दिए कि बानी की सेहत के पेशे नज़र मेडिकल सहूलत बुनियादी हक है. केस की मजीद समाअत 16 सितंबर तक मुलतवी कर दी गई. दूसरी जानिब फैसले पर वजीर कानून आजम नज़ीर तारड़ ने अहम गुफ्तगू करते हुए कहा कि बानी पीटीआई के इलाज से मुतल्लिक हुक्म का जायजा लिया गया है, जिसके बाद फैसले पर नजरी सानी के लिए सुप्रीम कोर्ट से रजू करेंगे. उन्होंने कहा कि पूछना ये होगा कि सुप्रीम कोर्ट का हुक्म क्या तमाम कैदियों के लिए होगा, क्योंकि जेलों में तो बहुत सारे कैदी ऐसे हैं जिनकी सेहत के मसाइल हैं. सऊदी एयरलाइन रियाज एयर ने लाहौर के लिए ऑपरेशंस का आगाज कर दिया. पहली परवाज का पुरतपाक इस्तकबाल किया गया. लाहौर के अलामा इकबाल एयरपोर्ट पर परवाज को वाटर सैल्यूट पेश किया गया. केक और रिबन काटने की तकरीब का भी इनेकाद किया गया. पाकिस्तान एयरपोर्ट अथॉरिटी की जानिब से जारी एलामिया में कहा गया कि रियाज एयर की आमद पाकिस्तान सऊदी फजाई राबतों के फरोग में अहम संगे मील है. लाहौर और रियाज के दरमियान फजाई राबते से मुसाफरों को मजीद सहूलत मिलेगी. पेट्रोलियम लदी के खिलाफ लाहौर के इलाके मॉल रोड पर जारी धरने के शुरका से खिताब करते हुए अमीर जमात इस्लामी हाफिज नेमुर रहमान ने कहा कि शहर लाहौर के जिंदा दिलान पिशावर और कराची में धरनों में ठाठे मारता समुंदर है. जमात इस्लामी तारीखी जिद्दोजहद कर रही है. हमारे धरनों से हकूमत में हलचल मची हुई है. उन्होंने कहा कि हुक्मरान तबके ने आवाम को परेशानियों में मुबतला कर रखा है. हमारे धरने को 3 दिन हो चुके. ये जर्ब होगा, हुक्मरान तकसीम होंगे. हमने 2 साल पहले जुल्म की शक्ल में आईपीपीज को एक्सपोज किया था. जब हमने इस्लामाबाद में धरना देना चाहा तो हम पर शेलिंग की गई. हमारे कई कारकुनों को गिरफ्तार किया गया. हुक्मरान लेवी की मद में 8,000 अरब रुपए वसूल कर चुके. इस साल हुकूमत ने अपने अहदाफ से भी ज्यादा लेवी वसूल की है. हुक्मरान लेवी की मद में आवाम की जेबों पर डाके डाल रहे हैं. پیٹرولیم لیوی غریب آدمی پر بوجھ بن چکی ہے، جن پر ٹیکس واجب الادا ہی نہیں ان پر بھی حکومت نے ٹیکس لگا رکھا ہے۔ کارکنان سے ویڈیو لنک کے ذریعے خطاب کرتے ہوئے انہوں نے کہا کہ مکمل شٹر ڈاؤن کے بعد پہیا جام کی کال بھی دیں گے، پیدل مارچ بھی شروع کریں گے اور اسلام آباد پہنچیں گے، اللہ کی مدد سے اور عوام کی قوت سے آئیں گے، کوئی روک نہیں سکے گا۔ پاکستان میں پہلی مرتبہ گوگل نے اپنا دفتر قائم کر دیا۔ وزیر اعظم شہباز شریف نے گوگل کے پبلک پالیسی کے نائب صدر بوسٹن وائٹ اور امریکی ناظم الامور کے ہمراہ دفتر کا باقاعدہ افتتاح کر دیا۔ اس موقع پر وزیر اعظم نے پاکستان کی ڈیجیٹل معیشت کو آگے بڑھانے میں گوگل کے کردار کو سراہا اور ان اقدامات کی تعریف کی جن کی بدولت ہزاروں پاکستانی نوجوانوں کو باعزت روزگار کے مواقع میسر آئے۔ جمعیت علماء اسلام نے ضم شدہ اضلاع فاٹا اور پاٹا میں ٹیکسوں کے نفاذ کی مخالفت کرتے ہوئے کہا ہے کہ عوام کی مشکلات نہ بڑھائی جائیں۔ سینٹ کے اجلاس کے آغاز پر فاٹا اضلاع میں ٹیکسوں کے معاملے پر گرما گرم بحث ہوئی، اس میں مولانا طاہر رحمان نے کہا کہ فاٹا کے لوگوں کی مشکلات میں اضافہ نہ کیا جائے۔ وزیر اعظم کے مشیر برائے سیاسی امور رانا ثناء اللہ نے کہا کہ اس معاملے پر جو کمیٹی بنی تھی اس میں فاٹا اور پاٹا کے لوگ بھی شامل تھے۔ خیبر پختونخوا چیمبر آف کامرس سے بھی مشاورت کی گئی۔ حکومت نے مسلسل دوسرے روز پیٹرول اور ڈیزل کی قیمت میں اضافہ کر دیا۔ پیٹرول کی فی لیٹر قیمت 334.54 روپے مقرر کر دی گئی، جس کا نوٹیفیکیشن بھی جاری کر دیا گیا۔ ادھر جی ٹی اور اس کے گرد و نواح میں آج پیٹرول کی قیمت میں 3 سینٹس اضافے کا امکان ہے۔ اسی کے ساتھ خبریں اختتام پذیر ہوئیں۔
4: Radio Pakistan Toronto Alaska Safar Dil Se Deta
0: ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 FM بلال زبان سب خبریں آپ کے لیے پیش کر رہے تھے۔ معذرت، کچھ ٹیکنیکل پرابلم تھا جس کی وجہ سے آپ کو خبریں سٹارٹ میں روک کے دوبارہ ہمیں آپ کے لیے پیش کرنی پڑی۔ خبروں میں آپ نے سنا عمران خان صاحب کو 2 روز کے اندر شفا انٹرنیشنل ہاسپٹل منتقل کرنے کا سپریم کورٹ نے حکم دیا ہے۔ واضح کیا ہے کہ پاکستان تحریک انصاف اور عمران خان کے اہل خانہ یقینی بنائیں گے کہ شفا ہاسپٹل کے احاطے میں کوئی عوامی اجتماع نہیں کیا جائے گا۔ وفاقی حکومت نے یقین دہانی کرائی ہے کہ عدالت عظمیٰ کے اس فیصلے پر عمل کیا جائے گا، مینوان عمل کیا جائے گا، جبکہ پاکستان تحریک انصاف نے اپنے کارکنوں پر زور دیا ہے کہ وہ شفا ہاسپٹل کے ارد گرد جمع ہونے سے گریز کریں۔ تحریری حکم نامے میں سپریم کورٹ کے 3 رکنی بینچ نے عمران خان کو 2 روز کے اندر شفا انٹرنیشنل ہاسپٹل منتقل کرنے کا حکم دیا ہے۔ تاہم اس کے ساتھ ساتھ یہ متنبہ کیا گیا ہے کہ اگر سابق وزن کی میڈیکل رپورٹ سے صحت پر سیاست کی گئی تو یہ سہولت واپس لی جا سکتی ہے۔ حکومت کو بھی ہدایت کی ہے کہ شفا ہاسپٹل کے گرد مناسب سیکورٹی انتظامات کیے جائیں۔ فیصلے میں واضح کیا ہے کہ اگر سہولت کا غلط استعمال کیا جائے گا تو حکومت عدالت سے رجوع کر سکتی ہے، جبکہ عمران خان اور ان کے اہل خانہ بھی فیصلے پر عمل درآمد سے متعلق شکایت کے سلسلے میں عدالت کا رخ کر سکتے ہیں۔ وزیر مملکت برائے داخلہ طلال چودھری نے آج ایک غیر ملکی جو ان جو تھے بتایا، ایک بی بی سی کو، بلکہ میں دیکھ رہا تھا بی بی سی کو، بتایا کہ حکومت کو عدالتی فیصلے پر کوئی اعتراض نہیں ہے اور عدالت کو ایسا حکم کرنے کا اختیار بھی حاصل ہے۔ انہوں نے پی ٹی آئی کو مخاطب کرتے ہوئے کہا کہ بات واضح ہو چکی ہے، سڑکیں بند کرنے اور پرتشدد احتجاجی مظاہروں سے کچھ حاصل نہیں ہوگا۔ اچھا، اب جو شرائط ہیں اس میں، اور یہ شفا انٹرنیشنل ہاسپٹل کے اخراجات جو ہیں وہ قیدی یا ان کے اہل خانہ ادا کریں گے۔ اگلی سماعت 16 ستمبر تک عمران خان صاحب کے اہل خانہ، ان کی سیاسی جماعت کا رکین یا وکلا، میڈیا اور لوگوں کے سامنے میڈیکل رپورٹ سے صحت کے بارے میں کوئی بات نہیں کریں گے۔ یہ شرائط ہیں، اور یہی بھی حکومت اور حکام کو بھی ہدایت کی کہ ہفتے میں 2 مرتبہ عمران خان کے فون پر ان کے بیٹوں سے بھی گفتگو کروائیں۔ پی ٹی آئی عمران خان کے اہل خانہ کو ہدایت کی گئی کہ شفا انٹرنیشنل ہاسپٹل کے حدود میں کوئی سیاسی اجتماع نہ ہو۔ عدالت نے خبردار کیا کہ ہدایت کی خلاف ورزی کی صورت میں اس حکم نامے کے تحت دی جانے والی سہولت واپس لے لی جائیں گی، اور سیکیورٹی کے حوالے سے بھی جو ہے حکومت کو کہا گیا کہ وہ مناسب انتظام کریں۔ دوسری طرف آج ہی یہ خبر بھی آئی کہ وفاقی وزیر قانون سینیٹر عظیم تارڑ، اعظم نذیر تارڑ نے بانی پی ٹی آئی کیس کے حوالے سے عدالتی سماعت پر گفتگو کی اور کہا کہ اسپتال منتقلی سے متعلق حکم کا جائزہ لیا گیا ہے، کچھ نکات کا تعلق جیل اتھارٹی اور اسلام آباد انتظامیہ سے متعلق ہیں جن پر مشاورت ہوئی ہے، قانون کا جائزہ لیا جا رہا ہے، اتھارٹیز کی تجویز ہے کہ نظر ثانی کے ذریعے اس حکم کو مناسب ماڈیفکیشن کی درخواست کی جائے تاکہ بانی پی ٹی آئی کسی سرکاری ہاسپٹل سے طبی معائنہ کرایا جائے۔ وہ کہتے ہیں کہ جیل میں جو لوگ ہوتے ہیں ان کا معائنہ جو ہے وہ سرکار سرکاری ہاسپٹلز میں ہوتا ہے. ان کا کہنا تھا کہ عدالت کے احکامات کے مطابق کسی بھی ادارے کے طبی ماہرین کو شامل کیا جا سکتا ہے. بنیادی بات یہ ہے کہ کسی قیدی کو نجی ہسپتال لے جایا جا سکتا ہے تو جیلوں میں تو ہزاروں قیدی ہیں. قانون کے مطابق بورڈ یہ فیصلہ کرے گا کہ جیل میں علاج ہوگا یا باہر ہسپتال لے جایا جائے گا. بورڈ علاج کے لیے جیل سے باہر منتقل کرے تو سرکاری ہاسپٹل لے جایا جائے گا. انہوں نے کہا کہ جب تک شہادت نہ مل جائے کہ سرکاری ہسپتال مطلوبہ علاج سے قاصر ہیں تو ایسے انتظامات نہیں ہوتے. اس کی وجہ سے کئی پیچیدگیاں جو ہیں وہ پیدا ہو سکتی ہیں. یہ ایک نئی کہانی ہے, اب ایسا ہوگا یا نہیں ہوگا, لیکن بہرحال ہاسپٹل تو عمران خان صاحب کو منتقل کر دیا جائے گا. اب ہزار باتیں ہیں کہ ہاسپٹل جائیں گے اور اس کے بعد بنی گالا چلے جائیں گے, لیکن یہ تو وقت ہی بتائے گا. لیکن بہرحال کچھ نہ کچھ ریلیف ضرور ملنے, کل ہم اس حوالے سے بات بھی کر رہے تھے کہ عمران خان صاحب کو اور ان کی فیملی کو کچھ نہ کچھ ریلیف ضرور ملنے جا رہا ہے, اور ہوپفلی ان کی بہنیں بھی ان سے اب ریگولرلی ملاقات کر سکیں گی. 416-593-0003 ریڈیو پاکستان ٹورانٹو, سی ایم آر 101.3 FM میں آپ کو ہوسٹ دوست ارشد بھٹی ہوں.